0: صاحب، دوائی کا استعمال کسی بھی مرض کے حوالے سے بہت اہمیت کا حامل ہے. اٹس ویری امپورٹنٹ فار یو ٹو یوز میڈیسن اف یو آر ناٹ فیلنگ ویل. کوئی بھی مسئلہ، کوئی بھی ایشو، پرابلم چاہے کوئی بھی کیوں نہ ہو، لیکن اس سے بھی زیادہ اہم معاملہ یہ ہے کہ آپ وہ دوائی استعمال کیجئے جس کا سائیڈ افیکٹ نہ ہو. آزمایا ہوا، پرکھا ہوا، جانا ہوا اور دیکھا بھالا ہوا علاج کا طریقہ ہے ہومیوپیتھی. آپ کو ذہنی صحت یعنی مینٹل ہیلتھ کے حوالے سے کوئی ایشو ہو، یا جسمانی صحت یعنی فزیکل ہیلتھ کے حوالے سے کسی دقت کا سامنا ہو، تو آپ کو ایک ایسا معتبر اور ایک آتھینٹیکیٹڈ تجربہ کار اور اسکلفل نام بتاتے ہیں جن کا تجربہ یہاں کینیڈا کا بھی ہے، انڈیا کا بھی ہے، دونوں جگہوں سے سرٹیفائیڈ ہیں. اور اوبویسلی ہومیوپیتھی کے حوالے سے ایک لمبے عرصے کا تجربہ رکھتے ہیں. ان کے پاس جب بھی ہم جاتے ہیں تو ڈفرینٹ کمیونٹیز کے لوگ وہاں ہمیں دیکھنے کے لیے ملتے ہیں. یورپینس کی بات کریں، ساؤتھ ایشینس کی بات کریں، ایوری ون از دیئر ویٹنگ فار ہز ٹرن ٹو بی سین بائی دس ویری ایکسپیرینسڈ اینڈ اسکلفل پریکٹیشنر. ہم بات کریں گے کلدیپ جی سے. ویلکم کرتے ہیں سر آپ کو.
1: ہاں جی عامر جی، آپ کو، سارے لسنرز کو نمسکار، آداب اینڈ گڈ مارننگ.
0: بہت شکریہ ہمیں جوائن کرنے کے لیے آج صبح. ہم جاننا چاہتے ہیں آج کیا مدعا رہے گا، کس بات پر آپ ہمارے جاننے والوں کو بتانا چاہتے ہیں، سیریسنیس آف میٹرز کے حوالے سے، علامتیں یعنی سمپٹمز کے حوالے سے، اور ہومیوپیتھی میں اس کے ٹریٹمنٹ کے حوالے سے.
1: آج ہم نا تھوڑا سا نروس سسٹم کی ایک پرابلم ہوتا ہے ٹریمر،
0: اچھا
1: اس کے بارے میں جانکاری دیں گے. دیکھیں ایسا کہ یہ ہومیوپیتھی جو ہے کئی لوگوں کو نہیں معلوم ہوا کیا ہے، یہ 200 سال سے بھی پرانی ہے، جرمن میڈیسن ہے.
0: جی بالکل.
1: تو یہ بہت افیکٹو ہے، اور یہ ہے کئی بار ایک خوراک میں جو ہے بیٹھے کو پتہ لگ جاتا ہے لوگوں کو جو ہے. یہ جیسے نا آپ کے مطلب جب ہم لوگ دوائی کھاتے ہیں ایز اے پورے آپ کے شریر میں بھاگتی ہے، بہت جلدی کوئی ایکشن اس کا ہوتا ہے. تو کسی کو بھی ہم کہتے ہیں کہ آپ کوئی پرابلم ہے، چھوٹی پرابلم ہے، بڑی پرابلم ہے، ہومیوپیتھی کا ٹریٹمنٹ کریں. جب آئیں گے تو پتہ لگے گا کہ آپ کو ہومیوپیتھی کیا کمال کی چیز ہے.
0: جی
1: سب سے بڑی چیز ہے عامر جی، اس کا کوئی سائڈ افیکٹ نہیں ہے. ابھی تک تو ہم نے کوئی سائڈ افیکٹ دیکھا نہیں ہے. افیکٹ ضرور ہے، سائڈ افیکٹ نہیں ہے.
0: بالکل ٹھیک
1: ٹھیک ہے. تو یہ مطلب کہ آپ لوگ کہتے ہیں کہ مطلب کہ آپ میڈیسن جب کھاتے ہیں، میڈیسن کا مطلب ہے کہ آپ کو 1%, 2%, 5% ضرور فائدہ ہونا چاہیے. میڈیسن کا مطلب یہ ہے، ٹھیک ہے. تو یہ آپ کو کوئی بھی کسی طرح کا ایشو ہے، پیٹ کا ایشو ہے، پیٹ میں جو ہے لوگ عام جو ہے پریشان رہتے ہیں، گیس سے پریشان، بلوٹنگ سے پریشان رہتے ہیں، ایسیڈیٹی سے پریشان رہتے ہیں، کولائٹس ہے، آئی بی ایس ہے، کانسٹیپیشن ہے، یہ پیٹ کی بیماریاں بہت پریشان رہتے ہیں لوگ جو ہے. تھائرائڈ ہے، عام گولیاں کھاتے رہتے ہیں لوگ، تھائرائڈ ہے، کولیسٹرال ہے، ڈائبٹیز ہے. دیکھیے ایسا نا کوئی بھی ڈاکٹر کے پاس، فیملی ڈاکٹر کے پاس جاتے ہیں، آپ کو کوئی زبردستی تھوڑی نا دوائیاں لگاتا ہے. مطلب وہ تو آپ جب آپ اس کیئر نہیں کرتے تب آپ کو میڈیسن بھی جانا پڑتا ہے. پہلے تو آپ کو جیسے کولیسٹرال ہو رہا ہے وہ آپ کو کہتا کہ اپنی کیئر کریے، پری ڈائبٹک ہے اپنی کیئر کریے. دیٹ از دا رائٹ ٹائم ٹو اسٹارٹ ہومیوپیتھی ٹریٹمنٹ. تو آپ پوری زندگی بھر روز دوائیوں سے بچ سکتے ہیں، ٹھیک ہے. تو ہم لوگ کی دوائیاں یہ نہیں کہ زندگی بھر کھانی ہے، سال 6 مہینے میں موسٹ آف دی کھا کے ٹھیک ہو جاتی ہیں. مطلب کوئی 1 مہینے میں، کوئی 1 خوراک میں، ڈپینڈ کرتا ہے بیماری کے اوپر جو ہے. دیکھ آپ کو اینزائٹی ہے، ڈپریشن ہے، یا آرتھرائٹس ہو گئی ہے کسی طرح کی، تو کوئی پین ہے کسی طرح کا جو ہے، ایگزیما ہو گیا، سرائسس ہو گئی، ویٹیگلو ہو گیا، آٹو مون ڈیزیز ہے آنکھ، اور خاص کر کے آٹیزم کی بھی ضرور بات کریں کہ آٹیزم کے لوگ دنیا سے ہمارے پاس بچے آتے ہیں، ٹھیک ہے. بہت بچے ٹھیک ہو چکے ہیں جن کو کم پرابلم ہے، جلدی ٹھیک ہو جاتے ہیں، اور جن کو زیادہ پرابلم ہے ان کو تھوڑا ٹائم لگتا ہے. اور جو بھی ہم لوگ میڈیسن یوز کرتے ہیں ہیلتھ کناڈا سے اپروڈ ہے، ان کے بعد ٹین نمبر لکھ کے آتا ہے، ٹھیک ہے. اور اس کے جو بھی 100% سیف دوائیاں ہیں جی. تو اب ہم لوگ ٹریمر کے بارے میں بات کرتے ہیں. یہ دیکھیے ٹریمر آپ دیکھتے ہوں گے کئی لوگ جو ہے ये नर्वस सिस्टम कईयों का जो आप जब आप कोई चीज उठाते हैं हाथ का कांपते रहते हैं ठीक है, और जो कहीं सिर हिलता रहता है कभी जो है सिर हिलता रहता है, दैट इज नर्वस सिस्टम प्रॉब्लम। लोगों को पता ही नहीं है वे कैसे हम ट्रीटमेंट करें, क्या करें, कहाँ जाएं, लेकिन ये मोस्टली वन साइड से स्टार्ट होता है। वन साइड का मतलब आपके हाथ जो है, आप जैसे कोई चीज उठाएंगे तो आपके हाथ कांपेंगे,
0: अच्छा
1: कांपते हैं उसमें से, तो जब आप ट्रीटमेंट नहीं करते फिर दोनों हाथों में हो जाता है। और ये मोस्टली स्ट्रेस की वजह, कई बार ये जब बढ़ता के जब बढ़ता है स्ट्रेस जब होगा तब आपको बढ़ेगा, थकावट होगी, कॉफी ज्यादा पीते हैं उसकी वजह से होता है, कई बार टेम्परेचर जो ज्यादा हो गया बॉडी गर्मी में चले गए तब आपके हाथ पैर कामने लगते हैं। और दो चीजें देखिए, इससे रिलेटेड एक और बीमारी है पार्किंसन। पार्किंसन में इसमें और दोनों में डिफरेंस क्या है, तो उसमें इसमें है कि जब आप काम करते हैं तो ये आपका हाथ कांपता है,
0: राइट।
1: पार्किंसन में जब आप रेस्ट में आपका जो है होता है हाथ, उस टाइम जो है मतलब कि आपका हाथ कांपता है, वो काम का जब काम करते हैं तब नहीं कांपता, ये दोनों में डिफरेंस है।
0: बिल्कुल सही,
1: तो पार्किंसन से भी लोग बहुत सफर करते हैं, करीब 10 मिलियन पीपल सफर कर रहे हैं इस बीमारी से, टाइमर और इससे जो है आपका पार्किंसन से। और ये मोस्टली जेनेटिक होता है, और कई बार थैलेमस ब्रेन में हमारे थैलेमस एक पार्ट होता है उसकी वजह से होता है।
0: बिल्कुल ठीक।
1: और कई कारण होते हैं, पार्किंसन हो सकता है, मल्टीपल स्क्लेरोसिस हो सकती है, ब्रेन में आपके ट्यूमर है, स्ट्रेस की वजह से, मेटाबॉलिक डिसऑर्डर, आपका अल्कोहल ज्यादा लेते हैं उसकी वजह से हो सकता है, और कोई ड्रग मेडिसिन खाते हैं, प्रेस्क्रिप्शन ड्रग जो होती हैं उसकी वजह से, कई कारण होते हैं। लेकिन हम लोग जब सिम्टम आपके आते हैं हमारे पास, हम सिम्टम लेते हैं तो बीमारी बहुत जल्दी ठीक हो जाती है। हमारे पास एक लड़की थी, वो जो कोरियन लड़की थी, वो हॉस्पिटल में ना काम करती, हमारा कोई जानने वाला कहता हमारे पास भेजा उसने, वो कहते जब वो इंजेक्शन लगा हाथ बहुत जल्दी काम करता, 3-4 महीने में ठीक हो गई।
0: बिल्कुल ठीक।
1: तो इसलिए कोई भी इशू है, किसी तरह का इशू है, हमारा नंबर याद रखें, अपने दोस्त मित्रों को दें, 647-818-0055-647-818-0055 पे कभी भी कॉल करके आ सकते हैं। हमारे क्लिनिक 20 मैरिटाइम टूरे बुलेवार्ड, यूनिट नंबर 2, होम डिपो वाला प्लाजा, 647-818-0055-647-818-0055 पे कभी भी कॉल करके आ सकते हैं। थैंक यू।
0: यहाँ नंबर है कुलदीप जी का, ये नंबर मिलाएंगे, ये नंबर आप अपने पास रखिए मोबाइल में। कहते हैं कि वकील का, डॉक्टर का ये नंबर दो तो आपके पास होने ही चाहिए, किसी भी वक्त आपको ज़रूरत पड़ सकती है। बहुत सीनियर प्रैक्टिशनर है होम्योपैथी के कुलदीप जी, ये नंबर रखिए, किसी भी तरह का हेल्थ हवाले के हवाले से प्रॉब्लम हो प्लीज़ कॉल हियर, 647-818-0055 is 647-818-0055। बहुत शुक्रिया आपके टाइम के लिए सर।
1: थैंक यू।
2: इस सीजन शानदार कनेडियन रोड ट्रिप में ड्राइवर्स और उनकी टोयोटास का होगा द ग्रेट व्हाइट नॉर्थ के अनजान रास्तों से आमना सामना। साथ देने आएंगे स्नैक्स, चाय ब्रेक्स और अटपटी प्लेलिस्ट्स। पर इस यादगार जर्नी से पहले एक फ्रेंडली रिमाइंडर, ये टाइम है फॉर एक्सपर्ट सर्विस एट योर लोकल टोयोटा डीलर। वन इजी स्टॉप फॉर ऑयल चेंजेस, ब्रेक चेक्स एंड टायर स्वैप्स। बुक योर अपॉइंटमेंट टुडे, क्योंकि ये सफर होने वाला है तूफानी।
3: आप रिश्ते को चलाना चाहते हैं या फिर घर बसाना चाहते हैं, लेना है कोई बहुत बड़ा फैसला या करना है कारोबार, स्ट्रेस और एंजाइटी ने जिंदगी को हिला के रख दिया है, या फिर शादीशुदा लाइफ में बहुत सी परेशानियों का सामना है, तो ये सब सितारों की वजह से भी हो सकता है। आप सबसे बात करके डिसअपॉइंट हो गए हैं तो अब घबराने की जरूरत नहीं, बात कीजिए फिफ्थ जनरेशन एस्ट्रोलॉजर मास्टर धनिक महाराज से, 437-829-6023, इट्स 437-829-6023। 123 Master Dhanik Maharaj.
4: The Lovey Dovey Show, driving you home. A melody above and beyond. Brought to you by Radio Toronto, Canada. Monday to Friday,

0: listening to Radio Pakistan Toronto.
1: Radio Pakistan Toronto, CMR 101.3 FM. Hamare studios mein aap dekhe number 416-593-0003. Ek number aap aur apne paas mehfooz kar lein, 905-450-2828. Aap ghar naya le rahe hain, renovate kar rahe hain, extend kar rahe hain. Purana ghar hai, aap appliances change karna chahte hain, to yahan se jo deal milenge aapko kahin aur nahi milengi. Hamari community ka sabse bada appliances ke hawale se store hai, Brampton TV and Appliances. Bovedo Chakuzi ka intersection hai, BramptonAppliances.com. کی ویب سائٹ ہے 905-450-2828 رابطے کا نمبر ہے. سلطان رانا صاحب ہمارے ساتھ موجود ہوا کرتے ہیں, خوش آمدید کہیں گے. سلطان صاحب السلام علیکم.
2: جی وعلیکم السلام بھٹی صاحب, بہت بہت شکریہ جی.
1: آپ بہت زبردست آپ کی ڈیلز مدرس ڈے پہ رہیں اور بہت سے لوگوں نے یقیناً فائدہ بھی اٹھایا ہوگا, لیکن آپ کیونکہ ڈائریکٹ ڈیل کرتے ہیں, تمام بڑے سپلائرز ہوتے ہیں, تو آپ کے پاس تو ہر وقت ڈیل موجود رہتی ہیں, تو میں چاہوں گا آج بھی کچھ اسپیشل ڈیلز بتائیے ہمارے سننے والوں کو, اور چاہے تو ٹی وی سے شروع کر لیں.
2: بالکل جی ایسا ہی ہے, اور مدرس ڈے کی آپ نے بات کی جی, مدرس ڈے بھی سال میں ایک دفعہ آتا ہے اور وہ پرائسز بھی کمپنیز جو ہیں سال میں ایک دفعہ ہی دیتی ہیں, لیکن میں سمجھتا ہوں یہ اچھا ہوا ہمارے لیے کہ رائٹ آفٹر مدرس ڈے یہ وکٹوریا ڈے لانگ ویکینڈ آ گیا, تو یہ ریکویسٹ کر کے کمپنیز کے ساتھ میٹنگ کر کے کل ہی مجھے کنفرمیشن کی ای میل ریسیو ہوئی ہے جس میں مدرس ڈے والی پرائسز ہم وکٹوریا ڈے لانگ ویکینڈ پہ آفر کر رہے ہیں. ٹی وی کی بات کریں تو بگ سکرین ٹی وی میں 85 انچ سیمسنگ ٹی وی, یہ $1800 کا تھا جی, تو سیل پرائس اس کی 1399 ہے, لیکن یہ وکٹوریا ڈے لانگ ویکینڈ پہ اونلی 999 میں لے سکتے ہیں.
1: زبردست.
2: اگر 55 انچ کی بات کریں صرف 399 میں 55 انچ, اور اگر 65 انچ کی بات کریں تو 699 میں 65 انچ. یہ وکٹوریا ڈے لانگ ویکینڈ پہ اسپیشل پروموشن ہے, مس نہ کریں. خاص طور پہ جو شوقین کسٹمر ہے بگ سکرین پہ, اگر وہ 85 سے بھی بڑا ٹی وی لینا چاہتے ہیں تو 98 انچ میرے پاس $3500 والا صرف 1999 میں 98 انچ فری ڈیلیور کروائیں, سکس منتھ میں پے کریں, کوئی انٹرسٹ نہیں ہے, فری ہوم ڈیلیوری ہے جی. ایون $3000 تک کی بھی شاپنگ کریں تو $500 ا منتھ کر کے پے کر سکتے ہیں. ضرور وزٹ کریں, لوئسٹ پرائس گارنٹی ہے. بوویڈ اینڈ چنکوزی پہ جی, 801 بوویڈ ڈرائیو ویسٹ, جسٹ ایسٹ آف چنکوزی آن بوویڈ ہے. BramptonAppliances.com ہماری ویب سائٹ ضرور وزٹ کریں, اور ڈائریکشن آف دا اسٹور فرام ویب سائٹ سے بھی آپ لے سکتے ہیں, 905-450-2828 جی.
1: اور جناب فیفا ورلڈ کپ بھی آنا ہے, بگ سکرین پہ دیکھنے کا مزہ آئے گا, اور اتنے پرائسز آپ کو کہیں نہیں ملیں گی, تو فوری رابطہ کر لیجیے 905-450-2828. اپلائنسز میں کیا اسپیشل ہیں سلطان صاحب؟
2: اپلائنسز میں بھٹی صاحب 40% کا ڈسکاؤنٹ ہے. ویسے ہماری اپلائنسز انڈسٹری میں نا جی میکسیمم 15 یا 20 اور میکسیمم 25% کا ڈسکاؤنٹ چلتا ہے جی, لیکن مدرس ڈے پہ کیونکہ ہم نے 40% ڈسکاؤنٹ لیا تھا تو ہمارے تمام کسٹمرز جو ہیں وہ وکٹوریا ڈے لانگ ویکینڈ پہ 40% ڈسکاؤنٹ کا فائدہ اٹھا سکتے ہیں, جس میں خاص طور پہ اگر آپ پینل ریڈی فریج لینا چاہتے ہیں, 48 انچ کا فریج ہے جی, بلٹ ان کک ٹاپ, بلٹ ان وال اوون, بلٹ ان مائکرو ویو اور پینل ریڈی ڈش واشر اس کے ساتھ لگائی گئی ہے. $26,000 کا یہ بلٹ ان کچن جس میں پینل ریڈی 48 انچ فریج انکلوڈ کیا ہے پورے کا پورا بلٹ ان کچن, $18,900 میں آلموسٹ $6,100 آپ سیو کریں گے برمپٹن ٹی وی اینڈ اپلائنسز پہ اگر آپ بگ 48 انچ فریج کے ساتھ لینا چاہتے ہیں, یا پھر 36 انچ فریج کے ساتھ بھی بلٹ ان کک ٹاپ, بلٹ ان وال اوون, بلٹ ان مائکرو ویو, بلٹ ان ڈش واشر, $12,000 والا کچن آپ کو $6,900 میں مل جائے گا. یہ بھی ہیوج سیونگ ہے جی. ایون سنگل پیس لینا چاہتے ہیں 36 انچ وائڈ فرینچ ڈور فریج $2500 والا $1799 میں لے کے $700 آپ سنگل پیس فریج پہ ہی سیو کر سکتے ہیں. اسی طرح لانڈری سیکشن میں جی ٹاپ لوڈ واشر اینڈ ڈرائر ہمارے پاس $1700-1800 والا $1099 کا پیئر ہے, واشر ڈرائر دونوں $1099 میں مل جائیں گے. اور جو کسٹمر فرنٹ لوڈ अल्ट्रा लार्ज कैपेसिटी, वॉशर भी स्टीम, ड्रायर भी स्टीम फीचर के साथ, अपडेटेड टेक्नोलॉजी विद प्लैटिनम सीरीज, प्लैटिनम कलर, आपको $2600 वाला $1799 में पेयर मिलेगा वॉशर एंड ड्रायर का, और आप एटलीस्ट $800 वॉशर एंड ड्रायर फ्रंट लोड अल्ट्रा लार्ज कैपेसिटी, जिसमें आप किंग साइज कंफर्टर या किंग साइज ब्लैंकेट यू कैन वॉश इन अ सिंगल लोड, बेस्ट डील, अपडेटेड टेक्नोलॉजी, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहां आपने 6 मंथ में पे करना है, डिलीवरी आपको बिल्कुल फ्री मिलेगी, 801 बोवेड ड्राइव वेस्ट, जस्ट ईस्ट ऑफ चिंकूजी ऑन बोवेड है जी, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, 905-450-2828, 905-450-2828 जी,
1: 905-450-2828, BramptonAppliances.com इनकी वेबसाइट है। विक्टोरिया डील की स्पेशल डील्स का फायदा उठा लीजिए, अप टू 40% आपको डिस्काउंट मिल रहा है। सुल्तान साहब थैंक यू वेरी मच सर, बहुत शुक्रिया आपका, और
2: इंशाल्लाह
1: 801 बोवे ड्राइव, ये बनता है, आप वहां तशरीफ ले जाइए और इस स्पेशल मौके का फायदा उठा लीजिए।
3: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
4: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है, टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
3: सेल तो अब चल रही है, पर हमें चाहिए नेक्स्ट मंथ।
4: आज के रेट हम लॉक भी करवा सकते हैं।
3: दैट्स वंडरफुल,
4: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
3: ब्रैम्पटन में ये कहाँ पे है?
4: ऑन बोवेड, जस्ट वेस्ट ऑफ मैक्लॉगलन, टेलीफोन 905-450-2828 और विजिट ब्रैम्पटन अप्लायंसेस।
5: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Court, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping pleasure, clothing, jewelry, mehndi, chudiyan, food, entertainment and much more. Call Shaheen Khan or Matana Khan at 416-825-9275.
6: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर और उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। 2 लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी कीजिए 416-855-9464। शहबाज अकबर साहब के रابطے के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन।
1: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 FM, स्टूडियोज में رابطے के नंबर 416-593-0003। खबरें जबरदस्ती साहब के लिए पेश किया करते हैं 24 घंटे माय निशात रेडियो पाकिस्तान .fm पर सुन सकते हैं। फेसबुक पर हमारा पेज रेडियो पाकिस्तान टोरंटो से भी लाइक कीजिए। हमारा टेलीविजन चैनल टोरंटो 360 TV, जो तमाम IPTV बॉक्सेस, जादू बोल जोन बस के साथ साथ एपल टीवी, अमेजन फायर टीवी, रोकू टीवी के साथ साथ ऊबर ऐप के थ्रू रोज जब माय निशात देख सकते हैं। रियल स्टेट के हवाले से कोई सर्विस चाहिए, टीम भट्टी से رابطہ कीजिए। कॉल ताला भट्टी 6472957861। घर खरीदना, बेचना, लीज करना, साइन करना, नए प्रोजेक्ट इन्वेस्ट करना हो, कॉल कर लीजिए। अपना ईमेल एड्रेस भी टेस्ट कर सकते हैं, डेटाबेस में से ऐड कर लेंगे, जो भी नया प्रोजेक्ट आएगा ऑटोमेटिकली उसकी डिटेल आपको मिलती रहा करेगी। डायरेक्ट कॉल कीजिए, अपना ईमेल एड्रेस टेस्ट कर दीजिए, तला भट्टी 6472957861, 6472957861। लिए चलेंगे आपको न्यूज़ की तरफ, जो पेश करें जनाब जुबैरुद्दीन साहब।
7: You're listening to CMR FM 101.3।
8: न्यूज के लिए ताउन देते हैं आइकॉन इवेंट स्पेस, 6887 डिक्सी रोड, मिसागा, डिक्सी डेयरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 437-425-2500, इट्स 437-425-2500, आइकॉन इवेंट स्पेस।
9: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
10: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है।